0: टिम इमेजिनिंग टाइम टेक अहिले ठीक 6 बजेको छ
1: रेडियो धारी समय संकेत
2: अहिले बिहानको 6 बज्यो
3: शिवम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा
4: यहाँ सुन्दै हुनुहुन्छ समुदाय को लागि समुदाय को आवाज रेडियो धादिङ 106 मेगाहर्ज
5: त्यसैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
6: आज 2083 साल जेठ 20 गते बुधबार जुन 3 तारीख सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
6: पर्यटकको आगमन उल्लेख्य संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता
5: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान सहित गठन
6: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु
5: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्र संघको भनाई
6: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित
7: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग
5: भारतको 5 दिनी औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छ र रातो कार्पेटले स्वागत गरिएको थियो सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतिश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतिश नवीन भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट बघाट हुने कार्यक्रम तय भएको छ भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा पनि सहभागी हुनुभएन उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतिश नवीन महासचिव अरूण सिंह विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराजकी पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ त्यस्तै हिजो महत्वपूर्ण राजनैतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ सभापति लामिछानेले भाजपाका समकक्षी नीतिशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ
6: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ दिएको छ। प्रधानमन्त्री शाहले लिपु लेखका विषयमा चीन र इंग्ल्याण्ड अर्थात बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताउनु भएको थियो। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाब दिँदै शाहले भन्नुभएको थियो, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ताका साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो। नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो, केही भागमा समस्या छ, त्यसलाई हल गर्न बाँकी नै छ। गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात 10 गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
5: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अध्यक्ष प्रबन्ध बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आवागमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहको सीमानाका सन्दर्भमा दिनुभएको विज्ञप्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोस्टम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 सम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 पारित गरी पठाउनुपर्ने बाध्यता रहेकाले बैठक बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुलबहादुर कण्डेलले 22 गते भित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनुभयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सीधै प्रतिनिधि सभामा जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव
9: पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
6: विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छुवाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार। यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दी गृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क, प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेज राजथानीले खबर लेख्नु भएको छ। प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानून तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। त्यस्तै सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दको 7 महिना पटेल रमन जेवीले लगेको 1 अर्ब 20 करोड़ पेक्स
5: पेस्की तानी हो। राज्य कोषमा शीर्षकमा खबर छ भने भित्री पृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ। सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। बास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ। त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो। आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो। तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिलाउ जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ। त्यस्तै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न तीन प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ। त्यस्तै तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ। एमाले अध्यक्ष केपी शर्मा ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ। 21 फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
6: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या

36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटै सिजनमा लापराका 17 जनाले चढे सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4, लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कृतिमानी आरोही पूरव बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकै जोखिममा राजमार्ग शीर्षकमा अमर खड्का र बसन्त ढुंगानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इतहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई। यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमै गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ। सुरक्षामा चासो नदेखाइएको खबरमा उल्लेख छ भने पोखरा मोगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद, मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेश सभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेल सहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्यप्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण बुहाबले लेख्नु भएको खबर पनि छापिएको छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पंचायत भवनको ग्यालेरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पंचायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पंचायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन, अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजना बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धौरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। लिखत सम्बन्धी कसुर, कृत्य तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:15 बजे पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्री पन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समयअनुसार मध्यरात 12:45 बिहान 6:45 र केही भने बिहान 1:45 8:45 चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट, 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपात

0: चार आठ वर्षमा पनि बनेन। 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ, तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्धविराम सम्झौतापछि राजधानी बेरुतमा भने कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य डाफर र दक्षिण डाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकोर लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभलमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच चार पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितौन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितौनले काठमाण्डौलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितौनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। र युद्धको चपेटामा परेको इराकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1986 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स, सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
1: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाइ रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब शिक्षाको सुधारको कुरा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहेका बेलामा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
3: बिहानको ठीक 9 बजेको समय विद्यार्थीहरू पुस्तक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10:07 पाले दाइले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्यार गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
4: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, जान लागेको छु।
3: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
5: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल। अहिलेसम्म एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन दिएर आउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार
3: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
6: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
3: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
7: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू
3: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगढी।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
8: पर्यटकको आगमन उल्लेखनीय संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय, नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता आज।
2: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान, प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित, पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति।
8: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण, विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा प्राविधिक पढ़ाई बन्द हुने अवस्था। अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
2: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई।
8: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने। बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि, जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ। एउटा खुल्ला स्थान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन् अलि पाको उमेरका जस्ता।
9: जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
10: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
9: थाइराइड रोग,
10: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
9: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
10: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
9: सुबला पुल क्लिनिक पाली, निकट तीन धादिङ सी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
11: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
12: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्जा, हेरी आछु त मामा, के देखेउ त भान्जा? प्रतीक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
13: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ देशी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
14: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-7 97-510-97-778।
15: समुदायका लागि समुदायको आवाज।

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: समय गहर्ज का साथ ही इंटरनेट अनलाइन को www.radiodharing.org मा संसार भरे के साथ प्रसारण भइरहेको बिहान 7:45 बजे को खबर में म ब्रेक को नमस्कार। खबर को शुरू में मुख्य खबर धादिङको वृद्धि गाउँमा खानेपानी समस्या हट्यो। सिद्धले गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरू सम्माने। एकजनाकी बालिका आइतबारदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह। शेयर बजार दोहोरो अङ्कले बढ्यो। रासोपा सभापति लामी छाने र भारतीय गृहमन्त्री शाहदेव भेटवार्ता। मधेस र कोशी तराई क्षेत्रमा आज पनि तातो दिन हुने। धादिङको गजरी गाउँपालिका वार्ड नम्बर 1 खानी पन्तेरा स्थित उपेती गाउँवासीको वर्षौं देखिको खानेपानी समस्या समाधान हुने भएको छ। नेपाली सेनाको पहलमा 15,000 लिटर क्षमताको खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिएसँगै स्थानीयवासीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित हुने भएको हो। पहाड़ी भौगोलिक अवस्था, पर्याप्त खानेपानी स्रोतको अभाव जस्ता समस्याले पानीको समस्या भोग्दै आएका थिए। एक गाग्री पानीको जोहो गर्न घण्टौं समय खर्चिन बाध्य थिए। बिहान बेलुका धारामा लामो लाइन लाग्ने, पर्याप्त पानी नपाउने तथा टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता उनीहरूको दैनिकी बनेको थियो। तर गाउँमै रहेको कुवामा 15,000 लिटर क्षमताको ट्याङ्की बनेपछि खानेपानी समस्या समाधान हुने भएको हो। श्री भैरव गण गजरी ब्यारेकले द्रुत प्रभाव परियोजना क्यूआईपी अन्तर्गत खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिदिएको हो। यो खानेपानी ट्याङ्की र धाराबाट करिब 1,500 स्थानीय प्रत्यक्ष लाभान्वित बन्नेछन्। श्री भैरव गण गजरी ब्यारेकका गणपति असीम श्रेष्ठका अनुसार ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको पहुँच विस्तार गरी जनजीवन सहज बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो। 5,15,000 रूपियाँ खानेपानी ट्याङ्की निर्माण गरिएको छ। नियमित खानेपानी आपूर्तिले स्वास्थ्य, सरसफाई तथा समग्र जीवन स्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो। कुल 5,15,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ। साथै स्थानीय तह र उपभोक्ताको सक्रिय सहभागितामा यसको संरक्षण तथा दीर्घकालीन व्यवस्थापन गरिने उहाँले बताउनुभयो। खानेपानीको समस्या समाधान हुने भएपछि स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। धादिङको सिद्धोली गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। विश्व दूध दिवस 2026 का अवसर पारेर व्यवसाय, कृषि तथा पशुपालनमा योगदान पुर्याउने किसानहरूलाई पुरस्कृत गरिएको हो। सिद्धोली गाउँपालिकाका अध्यक्ष परशुराम खतेवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सविता अर्याल र पशु सेवा शाखा प्रमुख डाक्टर चक्रम ओली लगायतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा वार्षिक 5,000 लिटर भन्दा बढ़ी दूध उत्पादन गरी व्यावसायिकताको उदाहरण बनेका 11 जना किसानहरूलाई उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत सम्मान गरिएको थियो। यसै गरी पशुपालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अन्य 7 जना किसानहरूलाई गाई भैंसी पालन, बाख्रा पालन, बंगुर पालन र कुखुरा पालन विधा अन्तर्गत पशुपालक किसान सम्मान कार्यक्रम मार्फत सम्मानित गरिएको छ। पशुपालनमा थप प्रोत्साहन गर्न र व्यावसायिकता बढ़ाउन गाउँपालिकाले सहकारी माध्यमलाई पनि बलियो बनाएको छ। सोही अवसरमा स्थानीय विभिन्न सहकारी मार्फत दूध बिक्री गर्दै आएका 624 जना किसानहरूको लागि सरकारले प्रोत्साहन रकमको घोषणा गरेको छ। किसानहरूले बिक्री गरेको कुल 4,54,107.12 लिटर दूधमा प्रति लिटर 2.60 रूपियाँको दरले हुन आउने प्रोत्साहन रकम सिधै किसानहरूको ब्याङ्क खातामा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। ब्याङ्किङ प्रणाली मार्फत पारदर्शी रूपमा वितरण गरिने यो रकमले साना तथा व्यावसायिक दुवै खाले किसानहरूलाई थप ऊर्जा मिल्ने विश्वास लिएको छ। धादिङको निलकण्ठ नगरपालिका 8 कुमाल गाउँकी बालिका प्रतीक्षा कुमाल आइतबार दिउँसोबाट सम्पर्कविहीन बनेकी छन्। स्थानीय रत्नदेव आदरोध विद्यालयको कक्षा 7 अध्ययनरत बालिका आइतबार दिउँसो 12 बजेदेखि घर परिवारको सम्पर्कमा नआएकी हुन्। विद्यालयको लागि चाहिने रेडक्रसको सामान किन्न धादिङ विषय बजार जान्छु भनेर घरबाट निस्किएकी बालिका घर नफर्किएको उनका बुबा डल्ले कुमालले बताउनुभयो। बुबा डल्ले र आमा सीता कुमाल अहिले छोरीको खोजीमा हिँडिरहनु भएको छ। 250 रूपियाँ लिएर बजार जान भन्दै घरबाट निस्किएकी छोरी नफर्किएपछि चिन्तित बनेका अभिभावक छोरीको खोजीका लागि हार गुहार गरिरहेका छन्। कहीँ कतै देखियो र भेटियो भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन्। अस्ति घटेको शेयर बजार हिजो बढेको छ। शेयर बजार परिसूचक नेप्सी हिजो 22.21 अंकले बढेर 2777.58 बिन्दुमा पुगेको छ। हिजो उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढेकोमा फाइनान्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% यो कालो लागेको छ। हिजो 184 कम्पनीका शेयर बढेकोमा 77 घटेका छन्। यस्तै 10 कम्पनीको शेयर भने गडबड़ भएका छैनन्। हिजो कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढेको छ। समग्रमा बजार बढेको दिन नवील ब्याङ्कको डिभेन्चर 2085.4% घटेको छ। हिजो नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। 85.61 करोड़को कारोबार भएकोमा हिजो 346 कम्पनीका 1.13 करोड़ किता शेयर 5.26 करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ एकैछिन विश्राम।
1: अब अपडेटको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: अब बाँकी खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, रक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानुभएको हो। सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रासोपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, रासोपाका सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्याधिक गर्मी हुने अनुमान छ। मधेसका सप्तरी, सिराहा, धनुषा, महतरी, चटलाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासको क्षेत्रमा गर्मी अत्याधिक बढ़ने अनुमान छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने र हिटर स्ट्रेसको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्यकर्मीको सुझाव छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गते बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। हिजोको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अग्रवालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने अडान दोहोर्याए। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। कांग्रेस महामन्त्री संसदको रोस्टम बाजु दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिनुभएको छ। नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। हिजोको बैठकमा एमाले सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नियत बस्ने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफ्नो पार्टीको अडान रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्बाङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमै जवाफ माग गर्नु भएको छ। उहाँले नेपाल भारत सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त प्रमाण र तथ्य बिना अभिव्यक्ति दिएको भए 3 करोड़ नेपाली नागरिकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राख्नुभयो। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा रामरसन स्काई रन 2026 आयोजना हुने भएको छ। नेपाल एडभेन्चर रनिंग फेडरेशनले आउँदो असार 3 गते रामरसन स्काई रन 2026 आयोजना गर्न लागेको हिजो काठमाडौँमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, रामरोसन गाउँपालिका र साफे बगर नगरपालिका संघको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले जनाएको छ। 12 वन 18 खण्डको नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामरसन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमश्रृंखला बीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिंग गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ।

एसएससी महिला प्रीमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसएससी महिला प्रीमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल गएको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनलका खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। धादिङको प्रेती गाउँमा खानेपानी समस्या हट्यो। सिद्धले गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरू सम्मानित। नीलकण्ठ आठकी बालिका आइतबारदेखि सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह। शेयर बजार दोहोरो अङ्कले बढ्यो। र राष्ट्रपति सभापति रानी थाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: नमस्कार, म भुवन हरि सिग्देल। प्राय गरी म छन्दमय कविताहरू लेख्छु। म आज देशको परिवेश, हाम्रो बाध्यता, त्यसलाई समेटिएको इशारा शीर्षकको कविता सर्वप्रथम म वाचन गर्छु। यो उपजाति छन्दमा लेखिएको छ। यसको शीर्षक इशारा।
4: संसारमा एक धनी छ देश, त्यो बन्न लाग्यो धनमाथि।

छ राजधानी उडाउँछन् मोटरले खरानी रक्सी छ सस्तो महँगो छ पानी मैले कुरेको छु नयाँ बिहानी बजेटमा जेट उडेर के भो।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्को इन्टरनेट।

0: धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङदेखि होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेखिमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: यस स्वास्थ्य परीक्षणमा पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48।
1: अध्ययन अवधि 3 वर्ष। 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 GPA हुनु पर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161910-66, नवीन काफले सूचना अधिकारी 98549-50939, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 92 37 34।

0: कानून
1: अधिकारी सदस्य
0: बजर प्रिंस
1: अधिकारी सदस्य
0: धारा फिटिंग
1: अधिकारी सदस्य
0: टाइल मार्बल
1: अधिकारी सदस्य
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-4029
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानु न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ मिसिनमा रहेको सलाम स्ट्रिम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटी को मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटी को मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो।
1: अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ।
0: यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्।
3: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
2: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: यस शुभला पोलिक्लिनिक प्राली धादिङबेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
3: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
3: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ टिम, धादिङबेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
0: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
4: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
5: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ TU शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
5: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
5: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
5: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल सेल, छाती को दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, गैस्ट्रिक अल्सर, नाक कान घाटी, आँखा को रोग उपचार,
5: छाला का रोग सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरुको सफल उपचार।
0: थप जानकारी को लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल्स फिस्तुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
5: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841414984।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रेडियोधारिङ 101.1 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङको प्रति गाउँमा खानेपानी समस्या हट्यो, सिद्धले गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरू सम्माने। मुलगन्जा 8 बालिका आइतबारदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह, शेयर बजार दोहोरो अङ्कले बढ्यो। रासोका सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीज भेटवार्ता। मधेस र कोशी तराई क्षेत्रमा आज पनि तातो दिन हुने। अब पूरा खबर। धादिङको गजुरी गाउँपालिका वार्ड नम्बर 1 खानी पन्देरा स्थित उप्रेती गाउँवासीको वर्षौं देखिएको खानेपानी समस्या समाधान हुने भएको छ। नेपाली सेनाको पहलमा 15,000 लिटर क्षमताको खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिएसँगै स्थानीयवासीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित हुने भएको हो। पहाड़ी भौगोलिक अवस्था, पर्याप्त खानेपानी स्रोतको अभाव जस्ता समस्याले पानीको समस्या भोग्दै आएका थिए। एक गाग्री पानीको जोहो गर्न घण्टौं समय खर्चिन बाध्य थिए। बिहान बेलुका धारामा लामो लाइन लाग्ने, पर्याप्त पानी नपाउने तथा टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता उनीहरूको दैनिकी बनेको थियो। तर गाउँमै रहेको कुवामा 15,000 लिटर क्षमताको ट्याङ्की बनेपछि खानेपानी समस्या समाधान हुने भएको हो। श्री भैरव गण गजुरी ब्यारेकले द्रुत प्रभाव परियोजना QIP अन्तर्गत खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिदिएको हो। यो खानेपानी ट्याङ्की र धाराबाट करिब 1,500 स्थानीय प्रत्यक्ष लाभान्वित बन्नेछन्। श्री भैरव गण गजुरी ब्यारेकका गणपति असीम श्रेष्ठका अनुसार ग्रामीण बस्तीमा स्वच्छ खानेपानी र पहुँच विस्तार गरी जनजीवन सहज बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो। 5,15,000 रूपियाँ खानेपानी ट्याङ्की निर्माण गरिएको छ। नियमित खानेपानी आपूर्तिले स्वास्थ्य, सरसफाई तथा समग्र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो। कुल 5,15,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ। साथै स्थानीय तह र उपभोक्ताको सक्रिय सहभागितामा यसको संरक्षण तथा दीर्घकालीन व्यवस्थापन गरिने उहाँले बताउनुभयो। खानेपानीको समस्या समाधान हुने भएपछि स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। धादिङको सिद्धोली गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। विश्व दूध दिवस 2026 को अवसर पारेर व्यवसायिक कृषि तथा पशुपालनमा योगदान पुर्याउने किसानहरूलाई पुरस्कृत गरिएको हो। सिद्धोली गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सविता अर्याल र पशु सेवा शाखा प्रमुख डाक्टर चक्रु ओली लगायतको विशेष साथी त्यहाँ रहेको थियो। कार्यक्रममा वार्षिक 5,000 लिटर भन्दा बढ़ी दूध उत्पादन गरी व्यावसायिकताको उदाहरण बनेका 11 जना किसानहरूलाई उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत सम्मान गरिएको थियो। यसै गरी पशुपालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अन्य 7 जना किसानहरूलाई गाई भैंसी पालन, बाख्रा पालन, बंगुर पालन र कुखुरा पालन विधा अन्तर्गत पशुपालक किसान सम्मान कार्यक्रम मार्फत सम्मानित गरिएको छ। पशुपालनमा थप प्रोत्साहन गर्न र व्यावसायिकता बढ़ाउन गाउँपालिकाले सहकारी माध्यमलाई पनि बलियो बनाएको छ। सोही अवसरमा स्थानीय विभिन्न सहकारी मार्फत दूध बिक्री गर्दै आएका 624 जना किसानहरूको लागि सरकारले प्रोत्साहन रकमको घोषणा गरेको छ। किसानहरूले बिक्री गरेको कुल 4,54,107.12 लिटर दूधमा प्रति लिटर 2.60 रूपियाँको दरले हुन आउने प्रोत्साहन रकम सिधै किसानहरूको ब्याङ्क खातामा उपलब्ध गराइने गाउँपालिका

0: 26 करोड रुपैयाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पहिले अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: अब बाँकी खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानुभएको हो। सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रासोपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, रासोपाका सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्याधिक गर्मी हुने अनुमान छ। मधेसका सप्तरी, सिराहा, धनुषा, महतरी, चटलाही, औतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्याधिक बढ़ने अनुमान छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने र हिटर स्ट्रेसको जोखिम बढ़न सक्ने भएकाले सावधानी अप्नाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीको सुझाव छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गते बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। हिजोको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने अडान दोहोर्याए। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। कांग्रेस महामन्त्री संसदको रोस्टमबाट दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिनुभएको छ। नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। हिजोको बैठकमा एमाले सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नियत बस्ने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफ्नो पार्टीको अडान रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसदहरूका सामदाङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमै जवाफ माग गर्नु भएको छ। उहाँले नेपाल भारत सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त प्रमाण र तथ्य बिना अभिव्यक्ति दिएको भए 3 करोड़ नेपाली नागरिकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राख्नुभयो। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा रामरसन स्काई रन 2026 आयोजना हुने भएको छ। नेपाल एडभेन्चर रनिंग फेडरेशनले आउँदो असार 3 गते रामरसन स्काई रन 2026 को आयोजना गर्न लागेको हिजो काठमाडौँमा

पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, रामर रोशन गाउँपालिका र साफी बगर नगरपालिका संघको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले जनाएको छ। 12 वन 18 खण्डको नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामरोशन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिम श्रृंखला बिजाउने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ। एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समयअनुसार आज बिहान 7:15 शुरू हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसएससी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनलका खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको प्रेती गाउँमा खानेपानी समस्या हट्यो। सिद्धले गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरू सम्मानित। निलगञ्ज आठकी बालिका आइतबारदेखि सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह। शेयर बजार दोहोरो अङ्कले बढ्यो। राष्ट्रपति सभापति लामिछाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अधिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म बिदा हुन्छु। नमस्कार।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरि आछु त मामा,
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: मामा भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102509617, 97510 97778।
6: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्को इन्टरनेट।

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-10-66 नवीन काफले सूचना अधिकारी 98-49-050-39 रश्मिला दंगाल अधिकारी 98-49-56-90-34 सन्तोष नगरकोटी 98511-20-97 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 98-48-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। सम्पर्क मोबाइल नम्बर 98-48-56-20-88।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुसार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98 43 33 38 98 98 13 83 71 00।

0: Liponia. Extreme energy drink.
1: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्ट्रिङ इमेजिनिङ टाइम चेक अहिले ठिक 10 बजेको छ.
1: Extreme energy drink. Taste the difference. Feel the energy.
2: रेडियो धारी समय संकेत.
3: अहिले बिहानको 10 बज्यो.
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा.

0: ए भान्ज अब काठमाडौँ साठमाडौँ गएन नि त यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्ज,
1: हेरिहेछु त मामा।
0: के देखेउ त भान्ज?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
0: मामा? भान्ज त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन, अब काठमाडौँ काठमाडौँ गइँदैन। धादिङ बेसी बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0100-5509-77, 97510-97778।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
4: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
5: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 तीन किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-91066, नवीन काफले सूचना अधिकारी 98549-50039, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: धादिङवासीको लागि खुसीको खबर। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासो पुस्ले ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकी कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848 56 20 88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848 56 20 88।
1: यो पसलको सामान देखिन्थ्यो हिजो, आज त राम्री चलेको देखिन्छ नि। किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: अधिकारी
4: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौन त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागु।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3, पुथार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 9840-39-46-56।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ,
7: फोन नम्बर 0105-2367, मोबाइल नम्बर 9841-2673-83।
8: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छँदै छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छँदै छैन,
8: या आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
10: हामी कहाँ सैमसंग, ओप्पो, भिवो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटम ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ, संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
11: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
12: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
11: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
12: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
13: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
14: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
10: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60।

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अनिवार्य लाइफ लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धादिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्नमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
2: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ഏ വന്ന അവ കാഠ്മണ്ഡു ഷാഠ്മണ്ഡു പോയതേന നിതാരെ തല്ലേട്ട അട്ടിക്കല്ലാറ കമ്പ്യൂട്ടർ കിന്നു പോയത് ദിഞ്ചു
1: ഓനി മോയിലെ കമ്പ്യൂട്ടർ തൈ കാ കിഞ്ചു
0: തോട്ട വന്ന
1: ഹെരേ അച്ഛു ത മാമ
0: കേട്ട വന്ന
1: കാർത്തിക് കമ്പ്യൂട്ടർ സെന്റർ യഹാ കമ്പ്യൂട്ടർ ലാപ്ടോപ് പ്രിന്റർ യു പി എസ് ലഗായത് കമ്പ്യൂട്ടർ സംബന്ധി സമ്പൂർണ്ണ സാമാന പാഞ്ച ബോ ഭന്നോസ് തപ്പാ കെ ചാഞ്ച
0: നിനാരെ തന്നെ ടീകാ ലാദിന്ഛു കമ്പ്യൂട്ടർ എതൈ കിന അവ കാഠ്മണ്ഡു ഷാഠ്മണ്ഡു ഗൈദൈന ദാദിംഗേശി ബി ബജാർകോ പ്രതി കമ്പ്യൂട്ടർ സെന്റർ മജാസ്ത സുവിധാ ര അന്ത കൈ പൈദൈന
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97510-97778
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
4: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौ
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
5: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
6: सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
7: त्रिमूर्ति छ नि छैन
6: या आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइपिल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
9: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307

0: California.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को और को परिभाषा
1: एसी सुधलाभ पोलिक्लिनिक प्राली धारिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने
1: आयु खस्ने समस्या भएमा
2: डिम्बाशयमा भएको शिष्टको क्यान्सर गुण भएको नभएको जाँच
1: पाठी घरको मुखको क्यान्सरको जाँच
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङसी पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
3: हामी नयाँ अस्ति सम्बन्धको फसल सुनसान देखिन्थ्यो हिजो हात्ती त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइरहन्छु।
4: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सुविधा इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161910 नवीन काफले सूचना अधिकारी 98549-50939 रश्मिला दंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आदिमवासीको लागि खुशीको खबर। टीवीएस बाइक एक्सचेंज तथा खरीद को महाकुंभ मेला आउँदैछ गजरी बजार मासो पुस्ले बैंक अगाड़ी। महाकुंभ मेला 2083 साल जेठ 24 गते देखि 30 गते सम्म। तपाईसँग जुनसुकै कम्पनी को मोटरसाइकल वा स्कूटर छ, अब सजिलै टीवीएस सँग साट्नुहोस्। आकर्षक फाइनेंस को सुविधा, नया बाइक खरीद में विशेष कैश डिस्काउंट, मन परेको बाइक को निःशुल्क टेस्ट ड्राइव पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848562088। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टीवीएस बाइक एक्सचेंज तथा खरीद को महाकुंभ मेला अवसर नछुटाउनुहोस्। मेला अवधि में गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एंड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। संपर्क मोबाइल नंबर 9848562088।
1: यस शुभला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली निलकण्ठ तीन धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 9852121153 र 9843-78-43-22।
0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 9841-63-249 र 9843-40-3323।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
4: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्ला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
4: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
4: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
4: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
4: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
4: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814144।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813-83-71-00।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: नाराबाजी हो दाई,
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो न त हामीलाई नै भनिदिनु
2: न। सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: त्यसो भए म पनि उतैतिर लागु।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किलो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-738, मोबाइल नम्बर 98-40-39-46-56।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: कृष्ण सप्लायर्स धादिङ श्री पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4-29।
8: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
9: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
8: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
9: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
10: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
10: फोन नम्बर 010-533-63, मोबाइल नम्बर 98-41-26-23-83।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चारबार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाम स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: बसायो गाह्रो नि पाउनलाई सारो, कसले गर्छ पुरा तिर्सदै नै ठाडो नगाउँछु।
5: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-3367, मोबाइल नम्बर 9841-2673।
4: चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्ध का लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।

रेडियो 104 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiobahadur.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर।

0: सूचना गुणस्तरीय शिक्षा र शिविरको गुणस्तर उत्पादनमा जोड़ र तत्काल नेतृत्व नछाड्ने ओलीको घोषणा लुम्बिनीमा चार मन्त्रीको राजीनामा स्वीकृत अब पूरा खबर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 10 तारकेश स्थित सल्यानटार धादिङदेशी सड़क खण्डमा इको भ्यान दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन्। जिल्ला प्राधिकरणले धादिङका अनुसार आज दिउँसो करिब 41 बजे सल्यानटार नर्सिङ होमबाट भक्तपुरतर्फ जाँदै गरेको बागमती बीएएफ 0223 नम्बरको युको भ्यान अचानक अनियन्त्रित भई सड़कबाट करिब 75 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सहित सवार सातैजना घाइते भएका छन्। घाइतेहरूलाई इलाका प्राधिकरणले सल्यानटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो। घाइते हुनेहरूमा भक्तपुरको सूर्य विनायक नगरपालिका 5 बस्ने 55 वर्षीय परशुराम खैरला, सोही ठाउँ बस्ने वर्ष 72 श्याम खड्का, 58 वर्षीय राजेन्द्र कार्की, चालक 54 वर्षीय श्याम कृष्ण धुखुवा, 53 वर्षीय नोछे बहादुर कोजु, 55 वर्षीय पूर्ण बहादुर बासु र ललितपुरको महालक्ष्मी नगरपालिका 7 52 वर्षीय राजेन्द्र महर्जन रहनु भएको छ। चालक श्याम कृष्ण धुखुवाको अवस्था गम्भीर रहेको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनापछि तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूको उपचारको व्यवस्थापन गरिएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। धादिङको सदरमुकाम धादिङदेशीमा रहेको नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयले मंगलबार आफ्नो 52 वार्षिकोत्सव विविध कार्यक्रमको साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वाद्यले गुणस्तरीय शिक्षा अनुशासन र शिक्षामूलक शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादन गर्न विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूले विद्यार्थीलाई प्रतिस्पर्धी र व्यावहारिक ज्ञानयुक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। विशेष अतिथि प्रदेश सभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द लम्सालले नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले विद्यालयले प्राप्त गरेका शैक्षिक उपलब्धिहरूलाई अझ सशक्त बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट नतिजा कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। अर्का विशेष अतिथि शिक्षा विकास तथा सम्मान इकाई धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले शिक्षामा नवपरिवर्तन र प्रविधिको प्रयोगलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता आउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रिजालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक भौतिक र अतिरिक्त क्रियाकलाप सम्बन्धी गतिविधिहरू प्रस्तुत गर्नुभयो। उहाँले विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। वार्षिक उत्सवका अवसरमा गत वर्ष र यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा विद्यार्थीहरूले निर्माण गरेका विविध शैक्षिक र सृजनात्मक सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, विभिन्न संस्थाका प्रतिनिधि तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले वार्षिक उत्सवलाई शिक्षा, प्रतिभा र सृजनशीलताको उत्सवको रूपमा मनाएको जनाएको अध्यक्ष कोइरालाले बताउनुभयो। धादिङ प्रहरीले लागू औषध सेवन गरेर सवारी साधन चलाएको आरोपमा दुईजना चालकलाई पक्राउ गरेको छ। जिल्ला प्राधिकरणले धादिङको अनुसार जेठ 18 गते बिहान करिब 9 बजे गल्छी गाउँपालिका 6 बैरिनी बजार स्थित बैरिनी अस्पताल प्राणीको सहयोगमा पृथ्वी राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालकहरूको लागू औषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुईजना चालकले लागू औषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु 1-40-34 नम्बरको बसका चालक नवलपुर मध्ये बिन्दु नगरपालिका 6 निवासी 41 वर्षीय कर्ण बहादुर थापा तथा काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बागमती प्रदेश 01028611113 नम्बरको सुमोका चालक लमजुङ विशेष सहर नगरपालिका 1 निवासी 25 वर्षीय सचिन परियार रहेको बताइएको छ। प्रहरीले पक्राउ परेका दुवै चालकलाई सम्मानित चालकलाई जिल्ला अदालत धादिङमा पेश गरेको जनाएको छ। अदालतबाट थप 8 दिनको म्याद प्राप्त भएपछि इलाका प्राधिकरणले गोजुरी मार्फत आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको छ। जिल्ला प्राधिकरणले धादिङका अनुसार चालू आर्थिक वर्षको चैत महिनादेखि हालसम्म 23 चालक लागु औषध सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन्। उनीहरूमाथि कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीले सम्पूर्ण चालकहरूलाई लागु औषध तथा मादक पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी साधन चलाउन आग्रह गरेको छ। साथै लागु औषध सेवन गरी सवारी चलाएको, ट्राफिक नियम उल्लंघन गरेको वा लापरवाहीपूर्वक सवारी चलाएको देखिएमा जिल्ला प्राधिकरणले धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनेन्स, जलविद्युत लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेकोमा निजी जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज 148 कम्पनीका शेयर बढ़ेकोमा 117 घटेका छन्। यस्तै 6 कम्पनीका शेयर भने घरबड़ भएका छैनन्। आज कालिम्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको नेपाल री इन्सुरेन्सको शेयर 5% भन्दा धेरैले घटेको छ। आज नेफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.26 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीका 1.35 करोड़ किता शेयर 5.73 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: अब अपडेटको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: हामी नयाँ गाउँ अस्ति सम्बन्धको पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छौ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकी चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पछिने प्रवृत्तिको आलोचना गर्नुभयो। विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिक बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो। आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नको लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, सजिलो परिस्थिति आयो भने फुरूङ परिहाल्ने, केटाकेटीलाई दशैं आयो जस्तै आँगनमा निस्केर दशैं आयो भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मचाउने, अनेक न्यू खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारको हुँदैन। सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री बन्न पाइने भयो भने कसेर अगाडि बढ़ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन। अध्यक्ष ओलीले राजनैतिक दल र नागरिक बीचको सम्बन्ध नम्र मासुको जस्तो हुनुपर्ने पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका 4 राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामयिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले 4 मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ। तर प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमा गएर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आज नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेत नारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। नेपाली कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्व सहित सरकार परिवर्तन गर्ने एउटा निर्णय आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन पछि 592 मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँबाट चोरी भएका मध्ये आज 40 फिर्ता गरेसँगै साउन पछि फिर्ता गरिएका मोटरसाइकल तथा स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकाले सुरक्षित ठाउँमा मात्रै पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी क्यामेराको निगरानी रहेको ठाउँ छनौट गर्न, ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ। ट्राफिक प्रहरीले गाड़ी चोरी भएमा वा हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103, नेपाल प्रहरीको हटलाइन नम्बर 100 सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएको र विमानहरूलाई अन्य विमानस्थलहरूमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेकोले कुवेतले जनाएको छ। इरानसँगको युद्धको कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेत्रस्थ आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। त्यस्तै गरी इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएको ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। दुवै पक्षले एकअर्का विरूद्ध आक्रमण गरिरहँदा क्षेत्रीय तनाव थपचुलिएको देखिएको छ। इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो दावीलाई अस्वीकार गर्दै वार्ता चलिरहेको बताउनु भएको छ। क्षेत्रीय मध्यस्थतामा समन्वयक अधिकारीका अनुसार इरानले भर्खरै लेबनानमा युद्ध विराम कार्यान्वयन नभएसम्म वार्ता अघि नबढ़ाउने स्पष्ट संकेत दिएको थियो, तर परिस्थितिबारे आधिकारिक रूपमा कुनै स्थगन घोषणा नभएको बताइएको छ। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछन्। अब बंगलादेशले उपाधिको लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सि हुनेछ। नेपाल अहिलेसम्म उपाधिविहीन छ। प्रतियोगिताको 8 संस्करणसम्म आइपुग्दा नेपाल 6 पटक उपविजेता बन्दा 2 पटक सेमी फाइनलबाट बाहिरिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। धादिङ बाइकको भ्यान दुर्घटना, चालक सहित 7 घाइते, चालकको अवस्था गम्भीर। औषध सेवन गरी सवारी चलाउने 2 चालक पक्राउ। नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयको 52 वार्षिकोत्सव सम्पन्न। गुणस्तरीय शिक्षा र सिविक जनशक्ति उत्पादनमा जोड़। तत्काल नेतृत्व नछाड्ने ओलीको घोषणा। लुम्बिनीमा 4 मन्त्रीको राजीनामा स्वीकृत। यसका साथै अहिलेलाई खबर यति नै। बेलुका 8:30 खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म विदा हुन्छु। नमस्कार।

0: धादिङवासीको लागि खुशीको खबर। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछो पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गते देखि 30 गते सम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएस सँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्याश डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848562088। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848562088।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गएन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेछु त मामा।
1: के देखेऊ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0910-5907-97-510-97-778।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय, यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
5: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
0: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसईई, एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लद्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 9853-39757, इन्जिनियर अजय कुमार यादव 9861-91-1066, नवीन काफले सूचना अधिकारी 9849-050-39, रश्मिला दंगाल अधिकारी 9849-56-90-34, सन्तोष नगरकोटी 9511-20-798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सबलेट
0: बजट प्रिंस
1: अधिकारी सबलेट
0: धारा फिटिंग
1: अधिकारी सबलेट
0: टाइल मार्बल
1: अधिकारी सबलेट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 9840-39-46-56
5: अनि मैले राम्रो अस्ति सम्बन्धको पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि सुन न अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
6: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
7: औषधि होइन सचेतना नै सुरक्षा हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन् फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ औषधिको दुरुपयोग रोकौं माइक्रोबियल प्रतिरोध घटाऊ स्वस्थ रहौ सचेत बनाऊ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले निचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सुरु संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सरकाएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुन्यो कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रता र स्वाभिमान सार्वभौम सत्ता जनता सम्पूर्ण जनता र माहौलको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भ्रामक, गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सब सदनदेखि सदन सड़क सम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोर दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोर दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुझेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचन्दका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचन्दले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव, माननीय सदस्य प्रभात खान, माननीय सदस्य सीता पुकलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रमतेल र माननीय सदस्य महावीर। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय समिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु।
10: माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिति र उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
11: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्चनाले विज्ञापन र अनुदान प्राप्त

0: अनि समस्याले जिल्लावासी पीड़ित
1: हरेक कुराहरूमा समस्या मान्छेलाई जङ्गारको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: रामे यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। संघवाद सभाको भोट खोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम संखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
8: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीय वासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातीको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
1: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई जङ्गारको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
8: बिजुली नियमित नआउँदा सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
9: बजारमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे, लेखपढ गर्न पनि धेरै समस्या हुन्छ। कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ। विद्युतमा आउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
8: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्। 26 माथि भेरा गाउँपालिका वडा नम्बर 3 की सुशीला बोहरा।
10: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिलेकाहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
8: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
11: अहिले हावाहुरीको समयमा के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरोध हुँदैन। खासै हावाहुरीको कारण बढी चाहिँ लाइन चाहिँ अवरोध हुन्छ। रुख आँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरोध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको आँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अवरोध हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा ट्राफरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ। त्यसको मरौ गर्न पनि प्रावी टोली यहाँबाट चैनपुरा प्रावी टोली र बाटोर प्रावी टोली पठाउनु पर्ने हुन्छ।
8: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्ष सांसदहरूको माग।
12: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन, त अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोक 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिने बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाश सन्ले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
12: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ नि समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सृजना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ नि कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 गरिरहेछौँ होइन, अनि त्यसपछि हामी जाने श्रम अन्जान 2029 को काम गरिराखेका छौं यस्ता थुप्रै छन्
18: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो ढिलासुति भएको थियो
12: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनी कर्मचारीहरू आए तिनी जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
18: अहिले त्यो देखिन्छ छाटका देखिन्छ
12: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ
18: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
12: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीलाई जेठा छन् भन्ने त भएन नि त हाम्रो हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ सुभाष नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ
18: अब पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टा किताबमा उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न
12: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छौँ अब 17 मध्ये 14 त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
18: दलित समुदायबाट
12: होइन अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी 3 तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन
18: तयार देख्नु भएको छैन
12: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि जाने त्यो मैले के भन्न खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि जाने यो तपाईँले भनेका कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौँ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर चाहिँ अब यो तिमीहरू पुराना आऊ तिमीहरूले 35 खायौ तिमीहरूले चाहिँ केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यस्तरी बाँधिएको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पर्न थालेपछि घर भत्काउने काम बन्द गर्नु
18: भत्काउनु पाइएन भनेर अदालतमा
12: मुद्दा पनि पर्यो होइन अनि त्यसले गर्दाखेरि मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त
18: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन चुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाले नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
12: यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि चाहिने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अतरिया लम्की चिठापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने अधिकांश जाने ऐलानीमा छन् अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलित
18: अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
12: किनभने जाने
18: कस्तो
12: यसो गर्न सक्थ्यो होइन मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
18: पटक पटक सरकारले गठन गर्दै खारेज गर्दै
12: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकार सरकारको घोषणामा त्योभन्दा पछाडि चाहिँ बकायदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको चाहिँ नि महानगरपालिका होइन एउटा चाहिँ भक्तपुरको चाहिँ नि भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ नि त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कली नक्कली छनौट गरेर दिएको भए यहाँ लालबुर्जा बाँड्ने काम उहिले सकिन्छ
18: त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको
12: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भएन उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन यो बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
4: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-91-1066, नवीन काफले सूचना अधिकारी 98549-50-39, रश्मिला बंगाल अधिकारी 98549-56-90-34, सन्तोष नगरकोटी 98511-20-97-98, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: धादिङवासीको लागि खुसीको खबर टीवीएस बाइक एक्सचेंज तथा खरीद को महाकुंभ मेला आउँदै छ गजरी बजार मासो पुस्रे बैंक अगाड़ी महाकुंभ मेला 2083 साल जेठ 24 गते देखि 30 गते सम्म तपाईसँग जुनसुकी कंपनी को मोटरसाइकल वा स्कूटर छ अब सजिलै टीवीएस सँग साट्नुहोस् आकर्षक फाइनेंस को सुविधा नया बाइक खरीद में विशेष कैश डिस्काउंट मन परेको बाइक को निःशुल्क टेस्ट ड्राइव पनि आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 9848-56-20-88 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ टीवीएस बाइक एक्सचेंज तथा खरीद को महाकुंभ मेला अवसर नछुटाउनुहोस् मेला अवधि में गजरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एंड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ संपर्क मोबाइल नंबर 9848-56-20-88

0: 오늘 그 술을 마 먹히게 먹히게 그걸 धारुमा इको भ्यान दुर्घटना चालक सहित सात जना घाइते चालकको अवस्था गम्भीर कलकत्ता बाल मन्दिर माध्यमिक विद्यालयको 52 वार्षिक उत्सव सम्पन्न गुणस्तरीय शिक्षा र शिक्षित गुणशक्ति उत्पादनमा जोड र तत्काल नेतृत्व नसार्ने ओलीको घोषणा लुम्बिनीमा चार मन्त्रीको राजीनामा स्वीकृत अब पूरा खबर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 10 तारकेश स्थित सल्यानटार धादिङ देशी सड़क खण्डमा इको भ्यान दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन्। जिल्ला प्राधिकरणले धादिङ अनुसार आज दिउँसो करिब 41 बजे सल्यानटार नर्सिङ होमबाट भक्तपुरतर्फ जाँदै गरेको बागमती बीएएफ 0223 नम्बरको इको भ्यान अचानक अनियन्त्रित भई सड़कबाट करिब 75 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सहित सवार सातै जना घाइते भएका छन्। घाइतेहरूलाई इलाका प्राधिकरणले सल्यानटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो। घाइते हुनेहरूमा भक्तपुरको सूर्य विनायक नगरपालिका 5 बस्ने 55 वर्षीय परशुराम खैरला, सोही ठाउँ बस्ने वर्ष 72 को श्याम खड्का, 58 वर्षीय राजेन्द्र कार्की, चालक 54 वर्षीय श्याम कृष्ण धुकुवा, 53 वर्षीय मेछे बहादुर कोजु, 55 वर्षीय पूर्ण बहादुर बासु र ललितपुरको महालक्ष्मी नगरपालिका 7 52 वर्षीय राजेन्द्र महर्जन रहनु भएको छ। चालक श्याम कृष्ण धुकुवाको अवस्था गम्भीर रहेको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनापछि तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूको उपचारको व्यवस्थापन गरिएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। धादिङको सदरमुकाम धादिङ बेसीमा रहेको नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयले मंगलबार आफ्नो 52 वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वाद्यले गुणस्तरीय शिक्षा, अनुशासन र सिपमूलक शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादन गर्न विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूले विद्यार्थीलाई प्रतिस्पर्धी र व्यवहारिक ज्ञानयुक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। विशेष अतिथि प्रदेश सभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द लम्सालले नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले विद्यालयले प्राप्त गरेका शैक्षिक उपलब्धिहरूलाई अझ सशक्त बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट नतिजा कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। अर्का विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले शिक्षामा नवपरिवर्तन र प्रविधिको प्रयोगलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता अनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधान अध्यापक विष्णुप्रसाद रिजालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक भौतिक र अतिरिक्त क्रियाकलाप सम्बन्धी गतिविधिहरू प्रस्तुत गर्नुभयो। उहाँले विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। वार्षिक उत्सवका अवसरमा गत वर्ष र यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा विद्यार्थीहरूले निर्माण गरेका विविध शैक्षिक र सृजनात्मक सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, विभिन्न संस्थाका प्रतिनिधि तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले वार्षिक उत्सवलाई शिक्षा, प्रतिभा र सृजनशीलताको उत्सवको रूपमा मनाएको जनाएको अध्यक्ष कोइरालाले बताउनुभयो। धादिङ प्रहरीले लागु औषध सेवन गरेर सवारी चालन चलाएको आरोपमा दुईजना चालकलाई पक्राउ गरेको छ। जिल्ला प्राधिकरणले धादिङको अनुसार जेठ 18 गते बिहान करिब 9 बजे गल्छी गाउँपालिका 6 बैरिनी बजार स्थित बैरिनी अस्पताल प्रणालीको सहयोगमा पृथ्वी राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालकहरूको लागु औषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुईजना चालकले लागु औषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भैरहबाट काठमाडौँतर्फ जाँदै गरेको U1-4034 नम्बरको बसका चालक नवलपुर मध्य बिन्दु नगरपालिका 6 निवासी 41 वर्षीय कर्ण बहादुर थापा तथा काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बागमती प्रदेश 01028611113 नम्बरको सुमोका चालक लमजुङ विशेष सहर नगरपालिका 1 निवासी 25 वर्षीय सचिन परियार रहेको बताइएको छ। प्रहरीले पक्राउ परेका दुवै चालकलाई सम्माने चालकलाई जिल्ला अदालत धादिङमा पेश गरेको जनाएको छ। अदालतबाट थप 8 दिनको म्याद प्राप्त भएपछि इलाका प्राधिकरणले गोजुरी मार्फत आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको छ। जिल्ला प्राधिकरणले धादिङ अनुसार चालू आर्थिक वर्षको चैत महिनादेखि हालसम्म 23 चालक लागू औषध सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन्। उनीहरूमाथि कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीले सम्पूर्ण चालकहरूलाई लागू औषध तथा मादक पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी साधन चलाउन आग्रह गरेको छ। साथै लागू औषध सेवन गरी सवारी चलाएको, ट्राफिक नियम उल्लंघन गरेको वा लापरवाहीपूर्वक सवारी चलाएको देखिएमा जिल्ला प्राधिकरणले धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनेन्स, जलविद्युत लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेकोमा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज 148 कम्पनीका शेयर बढ़ेकोमा 117 घटेका छन्। यस्तै 6 कम्पनीका शेयर भने घरबाट भएका छैनन्। आज कालिम्पोङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन नेपाल रि इन्सुरेन्सको शेयर 5% भन्दा धेरैले घटेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.26 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीका 1.35 करोड़ किता शेयर 5.73 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: अनि म यो भन्छु, अस्ति सम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकी चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पुनः सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रत्येक समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो। विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिक बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो। आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नको लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, सजिलो परिस्थिति आयो भने फुरूङ परिहाल्ने, केटाकेटीलाई दशैं आयो जस्तै आँगनमा निस्केर दशैं आयो भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका विटंगा मचाउने, अनेक निहु खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारको हुँदैन। सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री बन्न पाइने भयो भने कसेर अगाडि बढ़ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन। अध्यक्ष ओलीले राजनैतिक दल र नागरिक बीचको सम्बन्ध नम्र मासुको जस्तो हुनुपर्ने पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएको नेकपा एमालेका 4 जनाको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेम बहादुर साल मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले 4 जना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ। तर प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आज नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेत नारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। नेपाली कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्व सहित सरकार परिवर्तन गर्ने उडान लिँदै आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन एक गतेदेखि आठवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय गएको साउन पछि 592 मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँबाट चोरी भएका मध्ये आज 40 फिर्ता गरेसँगै साउन पछि फिर्ता गरिएका मोटरसाइकल तथा स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकाले सुरक्षित ठाउँमा मात्रै पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी क्यामेराको निगरानी रहेको ठाउँ छनौट गर्न, ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ। ट्राफिक प्रहरीले गाड़ी चोरी भएमा वा हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103, नेपाल प्रहरीको हटलाइन नम्बर 100 सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएको र विमानहरूलाई अन्य विमानस्थलहरूमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेकोले कुवेतले जनाएको छ। इरानसँगको युद्धको कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेप्यास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। त्यस्तै गरी इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएको ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। दुवै पक्षले एकअर्का विरूद्ध आक्रमण गरिरहँदा क्षेत्रीय तनाव थप चुलिएको देखिएको छ। इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो दावीलाई अस्वीकार गर्दै वार्ता चलिरहेको बताउनु भएको छ। क्षेत्रीय मध्यस्थतामा संलग्न एक अधिकारीका अनुसार इरानले भर्खरै लेबनानमा युद्ध विराम कार्यान्वयन नभएसम्म वार्ता अघि नबढ़ाउने स्पष्ट संकेत दिएको थियो, तर परिस्थितिबारे आधिकारिक रूपमा कुनै स्थगन घोषणा नभएको बताइएको छ। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छ नै उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट।

0: भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कनसर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थापिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
2: दुई देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् केही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
3: प्रधानमन्त्री भालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
3: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोशन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
5: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
3: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
3: सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग। अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
6: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्न पर्ने थियो त्यो पानी भन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू पहिरो जाने बाढी आउने पनि हुन्छ। हामीले 24 को पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 मा चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो भन्जनको क्षति भयो। 25 मा चाहिँ बढी सतर्क हुनुभयो, त्यस कारण अब 26 मा झनै सचेत हुनुहुन्छ होला
7: भनेर तपाईँले भनेको कुरा